السلام علیکم. قدرت کا نظام، جب ہم قدرت کے نظام کے اوپر تھوڑا سا غور کرتے ہیں تو جناب، عقل والے جو ہوتے ہیں نا، عقل والے جو لوگ ہوتے ہیں، جن کے پاس عقل ہوتی ہے، عقل تو ویسے سب کے پاس ہوتی ہے، لیکن کوئی عقل کو کم استعمال کرتے ہیں، کوئی زیادہ استعمال کرتے ہیں، ڈیپینڈ کرتا ہے نا آپ کے اوپر کہ اللہ تعالیٰ نے آپ کو جو خزانہ دیا ہوا ہے آپ اس کو کس حد تک استعمال کرتے ہیں اور اس سے کتنا فائدہ اٹھاتے ہیں. قدرت کے بہت سارا جو نظام ہے نا سامعین کرام، بہت سارا جو نظام ہے وہ عقل مند لوگوں کے لیے کافی ہوتا ہے. جیسے کہ دیکھیں، آج کل گرمیاں چل رہی ہیں تو آج کل آپ ایک فروٹ کھا رہے ہوں گے جناب، جسے تربوز کہتے ہیں، ٹھیک ہے جناب. ساتھ میں آپ خربوزے کا بھی دور چل رہا ہے تو جناب خربوزہ بھی کھا رہے ہوں گے. ہر موسم کے مطابق اللہ تعالیٰ نے آپ کو جو ہے اتنا لاڈلا ہے انسان، اتنا لاڈلا ہے انسان اپنے رب کا کہ اللہ تعالیٰ کو پتا ہے کہ بھائی کس مزاج کی یہ مخلوق ہے. جنت سے آئے ہوئے لوگ ہیں نا جناب، نخریلے لوگ ہیں، نخرے ان کو بہت ہیں. تو سال کے 12 مہینے آپ کو کھانے کو مختلف چیزیں ملتی رہتی ہیں، ٹھیک ہے جناب، ایک چیز نہیں ہے. وہ اگر آپ کو یاد ہے جب ہم قصص الانبیاء آپ کو سنا رہے تھے تو بنی اسرائیل والے جو ہے جب من و سلوا اترنے لگا تھا، تیار کھانا آنے لگا تھا، تو وہ پھر تنگ ہو گئے تھے کہ ہر روز ایک جیسا کھانا آ جاتا ہے، ہم تنگ ہو گئے، اب ہمیں کچھ اور چاہیے. تو اللہ تعالیٰ نے کہا اچھا تم اچھی چیزوں کو ٹھکرا رہے ہو، تم ہلکی چیزیں کھانا چاہتے ہو. تو کہنے کا مقصد یہ ہے کہ انسان تو شروع سے ایسا آ رہا ہے جناب، تھک جاتا ہے. تو اللہ پاک نے جو ہے انسان کے لیے یہ جو اس وقت ہم موجود ہیں جس دور کے اندر، اللہ تعالیٰ نے ہر موسم کے مطابق انسان کے لیے نا بہت ساری چیزیں بنا دی ہیں کہ بھائی یہ تھک جاتا ہے ہر وقت، ساری زندگی یہ کیسے خربوزہ کھائے گا، تربوز نہیں کھا سکتا 3 مہینے کے لیے. ابھی دیکھیں جہاں سے میں تربوز خریدتا ہوں نا، تو کل میں نے اس کو سلام کیا، میں نے اسے تربوز نہیں لیا، تو وہ کہتے کہ آج تربوز نہیں دینا. میں نے کہا یار بس کر دو، اب آم لے آؤ، ٹھیک ہے، تھک گئے. میں نے کہا تربوز کھا کے، حالانکہ 1.5 مہینہ ہوا تربوز کھایا، لیکن بندہ جو ہے تھک جاتا ہے کہ ایک چیز کھاتے کھا کے. تو اللہ تعالیٰ انسان کے نیچر کو بڑے اچھے طریقے سے جانتے ہیں، تو ہر موسم کے مطابق سبزیاں علیحدہ آپ کی تبدیل ہو رہی ہوتی ہیں جناب. کہ یا کبھی اس کے اوپر غور کریں گے نا تو آپ اللہ تعالیٰ کا شکر ادا کریں گے کہ بھائی آپ کا رب آپ سے کتنی محبت کرتا ہے، آپ کے کتنے لاڈ اٹھاتا ہے بیسیکلی، ٹھیک ہے جناب. کہ بھائی ہر گرمی میں بھی آپ کی سبزیاں تبدیل کر رہا ہے، ٹھیک ہے جناب، سردیوں میں آپ کی سبزیاں تبدیل ہو رہی ہیں، آپ کے جناب کھانے پینے کی چیزیں تبدیل ہو رہی ہیں، کیونکہ اللہ تعالیٰ کو آپ کے نیچر کا پتا ہے. بات کرنے کا مقصد یہ ہے کہ جناب جب آپ تربوز خریدتے ہیں، اگر آپ نے 5 کلو کا خریدا ہے تو جب اسے گھر لے کر آتے ہیں اور اس کو جب کاٹتے ہیں تو اس کا چھلکا اوپر سے اتار دیتے ہیں. اگر اس چھلکے کو آپ وزن کریں گے تو کتنا ہوگا، 5 کلو کا اگر آپ نے تربوز لیا ہے تقریباً جو ہے 1 کلو بنے گا، یعنی کہ 20% آپ پھینک دیتے ہیں. لیکن جب آپ تربوز والے سے خریدتے ہیں تو بھائی یہ نہیں کہتے کہ بھائی 1 کلو تو میں نے اس کا چھلکا اتارنا ہے، اس کے پیسے نہ لو. آپ کہتے ہیں نہیں دے دو، ٹھیک ہے جناب. آپ اس سے مہت لیتے ہیں. خربوزے کو بھی اسی طریقے سے آپ لیتے ہیں. مالٹے اگر لیتے ہیں تو کبھی یہ نہیں کہا کہ بھائی مالٹے کے اوپر چھلکا بھی ہوتا ہے نا، اس کو تو اتار کر دو، اس کا بھی تو وزن ہوتا ہے. کبھی ایسا نہیں ہوا، ٹھیک ہے جناب. اسی طریقے سے بہت ساری چیزیں ہیں جب ہم خریدتے ہیں بازار سے، وہ ہماری کام کی نہیں ہوتی ہیں، لیکن ہم اس کے پیسے تو دے رہے ہوتے ہیں، ٹھیک ہے جناب. آپ یہ چیزیں پھینک دیتے ہیں، ان کا چھلکا اتار کر پھینک دیتے ہیں، لیکن کیا ہے کہ جناب آپ اس کی رقم دے کے آتے ہیں جو کہ 20% بنتی ہے. کتنی بنتی ہے؟ تقریباً 10 سے 20%. کچھ فروٹ ایسے ہوتے ہیں جن کا چھلکا جو ہے وہ کام کا نہیں ہوتا. تو یہ مائنڈ کے اندر رکھیے کہ 10 سے 15% آپ ایکسٹرا پیسے دے کے آتے ہیں ہر چیز کے اوپر. کوئی بھی چیز دیکھیں نا، آپ پیاز لے کے آتے ہیں، پیاز کا چھلکا بھی اترتا ہے. آلو لے کے آتے ہیں، آلو کا چھلکا بھی اترتا ہے. سبزیاں مختلف قسم کی ہیں، ان کے بھی چھلکے اترتے ہیں، لیکن کیا ہے، آپ ان کے پیسے ان کو دے کے آتے ہیں. بات کرنے کا مقصد کیا، بات کرنے کا مقصد یہ ہے کہ ہم یہاں پر نہیں گھبراتے ہیں بالکل، ٹھیک ہے جناب. ہم یہاں پر بالکل بھی نہیں گھبراتے ہیں، یہ چیزیں ہم خود جو ہے خود پے کر کے آتے ہیں. لیکن جو 2% 2.5% جو اللہ تعالیٰ نے ہمارے مال کے اوپر جس کو فرض کر دیا ہے کہ بھی اس کو جب تمہارے پاس آتا ہے تو اس میں دیا کرو، تو بہت سارے لوگ نہیں دیتے، ٹھیک ہے جناب. تو یہ رب کی طرح سے عقل والوں کے لیے نشانی ہے کہ بھائی دیکھیں، آپ جو بھی چیز لے کے آتے ہیں، پیسے لے کے آتے ہیں، اس کو آپ پاک کرتے ہیں چھلکے کی صورت میں، ٹھیک ہے جناب. وہ حصہ اتار کر آپ کھاتے ہیں بالکل اسی طریقے سے. لیکن یہ قدرت کی طرف سے ہمارے لیے بہت بڑا سبق ہے کہ بھئی دیکھیں، ہم پیسے تو دے کے آئے ہیں اس کے، ٹھیک ہے جناب. یہ تو نہیں کہا کہ چھلکے کے پیسے ہم نے نہیں دیے، لیکن اتار کے پھینک دیتے ہیں، وہاں پر ہمارے دل کو کچھ نہیں ہوتا.
ठीक है जनाब, वहां पर हमारा दिल नहीं दुखता, लेकिन जहां पर चार पैसे आपको जेब से निकालने पड़ जाएं अपने पैसों को पाक करने के लिए, मैं ज़कात की बात कर रहा हूँ, तो वहां पर देते हुए बहुत सारे लोग जो है सोच में पड़ जाते हैं कि अच्छा जी इतने इतने सारे देने, इतने सारे बनते हैं। तो ऐसे लोगों के लिए ये आज का पैगाम था जनाब, उम्मीद है इस पैगाम को आपने बड़े अच्छे तरीके से समझ लिया होगा कि हम दे तो वैसे ही रहे होते हैं हर चीज के ऊपर, तो यहाँ पर हम क्यों इस तरह का दिमाग बना लेते हैं और सुस्ती का मुजाहरा करते हैं। जनाब मुझे कहते हैं खलील ताबे शवान और ये है केसन नेचुरल पाकिस्तान का प्रोग्राम केसन टी टाइम, और टी टाइम में आप सब लोगों को वेलकम। तीन स्टेशन एक साथ जी जनाब, पहाड़पुर, डेरा और टांका। अल्लाह ताला का ढेर सारा करम और उसके बाद आप लोगों की ढेर सारी मोहब्बतें केसन के साथ हैं, और केसन के प्रोडक्ट को आप लोग एक बहुत बड़ी तादाद में आप लोग इस्तेमाल कर रहे हैं जनाब, थैंक यू सो वेरी मच। और जितना भी शुक्रिया अदा करें आप लोगों का कि जिस तरीके से आप केसन कंपनी को सपोर्ट करते हैं और हमारी प्रोडक्ट्स खरीदते हैं, और टॉप टॉप लीडिंग कंपनी है केसन, आज की कंपनी नहीं है, आज से चार साल पहले हम ये कंपनी आपकी खिदमत में लेके हाजिर हुए और अपने प्रोडक्ट के साथ आज भी आप लोगों के साथ मौजूद हैं। तो इतने लंबे अरसे का सफर आप लोगों के साथ हम तय कर चुके हैं और फर्दर भी तय करते जा रहे हैं, आप लोगों का साथ हमारे साथ मौजूद है, तो डेफिनेटली इसके अंदर आप देख रहे हैं कि आप लोगों की मोहब्बत, आप लोगों की सपोर्ट की वजह से ही हम अपनी प्रोडक्ट्स बढ़ाते जा रहे हैं, दिन ब दिन केसन के प्रोडक्ट बढ़ते जा रहे हैं और नई नई चीजें हम जो है आप लोगों के सामने लेके आ रहे हैं। रिसेंटली एक डेवलपमेंट हुई जनाब, और डेवलपमेंट ये कि जनाब एक न्यू फार्मूला जो है इजाद हुआ जिसे हम कहते हैं ग्लूटाथियोन फार्मूला, तो इसको लेकर बहुत बड़ी बड़ी कंपनियों ने जनाब ये फार्मूला लॉन्च किया, और केसन एक लीडिंग कंपनी है तो कैसे पीछे रह सकते हो। अल्हम्दुलिल्लाह हमने भी लॉन्च किया, और इस वक्त ये जो फार्मूला है ना किसी भी किसी ने कंपनी ने मुकम्मल तौर पर लॉन्च नहीं किया हुआ सिवाय केसन के, ठीक है जनाब। किसी ने ग्लूटावाइट की क्रीम बनाई हुई है, किसी ने ग्लूटावाइट का साबुन बनाया हुआ है, किसी ने केसन ग्लूटावाइट का फेस वॉश बनाया हुआ है। अल्हम्दुलिल्लाह हम वो पहली कंपनी है इस वक्त मार्केट में कि अगर आप मार्केट में जाते हैं और अगर आप इफादियत समझते हैं, ठीक है जनाब, अगर आप इफादियत समझते हैं ग्लूटाथियोन की कि ग्लूटाथियोन कितनी जबरदस्त चीज है, और आपकी जेब के मुताबिक आप चाहते हैं कि आप ये फार्मूला इस्तेमाल करें, ठीक है जनाब। मैं यकीन कीजिए कि ये गर्मियों का महीना है, और गर्मियों के महीने में अगर कोई क्रीम आपको रिजल्ट दे सकती है, गर्मियों के महीने के अंदर अगर कोई क्रीम आपको रिजल्ट दे सकती है, हमारी जाफरानी फार्मूला क्रीम भी है, नाइट क्रीम, ठीक है जनाब, हमारी ग्लूटावाइट क्रीम भी है, लेकिन मैं आपको आज एक जबरदस्त किस्म की ये हकीकत बताने जा रहा हूं कि अगर गर्मियों के अंदर आपको भाई रिजल्ट चाहिए ना क्रीम का, तो ग्लूटाथियोन से बनी हुई क्रीम का इस्तेमाल कीजिए। क्यों कीजिए? क्योंकि जो ग्लूटाथियोन की क्रीम है जनाब, उसके अंदर जो फार्मूला है वो बेसिकली हाइलुरोनिक एसिड विटामिन सी पर मुश्तमिल है, और आपको पता है कि जो गर्मियों के दिन होते हैं ना, गर्मियों के जो दिन होते हैं इसमें सबसे ज्यादा आपकी स्किन जो इफेक्ट होती है ना वो सूरज से इफेक्ट होती है, ठीक है जनाब। और इस सूरत हाल में आपको एक ऐसा फार्मूला चाहिए होता है कि अगर दिन के वक्त आप सूर्य के सामने जाएं, ठीक है जनाब, दिन के वक्त अगर आप सूर्य के सामने जाएं तो जो सूर्य की शुआएं जो है आपको आपके चेहरे को जो नुकसान पहुंचाती है बेसिकली, जो स्किन की डार्कनेस हो जाती है, आप काले काले जो हो जाते हैं, उसकी मेन वजह जो है ये सूर्य की शुआएं होती हैं जो आपकी स्किन को काला करती हैं। लेकिन अगर आप गर्मियों के दिनों में विटामिन सी से बनी हुई क्रीम, यानी कि ग्लूटाथियोन फार्मूला बेसिकली विटामिन सी फार्मूला है, ठीक है जनाब, ग्लूटाथियोन के साथ अगर आप इसको इस्तेमाल कर रहे हैं, ठीक है जनाब। अच्छा जनाब, क्या मतलब आवाज नहीं आ रही मेरी? हाँ जनाब आवाज तो जा रही है, किसी ने मैसेज किया है कि भाई आवाज नहीं आ रही, एनी हाउ जी हम चेक करते हैं आवाज को।

0: अच्छा जी, चूंकि हमारा एफएम जो है, हमारा प्रोग्राम 3 स्टेशन के ऊपर जा रहा होता है, तो किसी लिस्टनर ने मैसेज किया हुआ था, वो पहाड़पुर में आज आपको पता है कि मौसम की सूरत हाल जो है वो ठीक नहीं है, तो वहां पर स्टेशन जो है आज बंद है बिल्कुल। तो जो लोग वहां पर पहाड़पुर में नहीं सुन पा रहे होंगे, कल भी वहां पर मौसम का इशू था, उसकी वजह से एफएम बंद था और आज फिर बंद है। तो जनाब बात कर रहे हैं हम ग्लूटाथियोन की, ग्लूटा वाइट क्रीम की बात कर रहे हैं कि जनाब गर्मियों के अंदर कौन सी क्रीम आपको ज्यादा फायदा पहुंचाती है। तो भाई ये अंडरस्टूड सी बात है कि गर्मी के अंदर जो आपकी स्किन को सूर्य की शुआएं नुकसान पहुंचाती हैं, अगर इस टाइम में आप ग्लूटाथियोन से बनी हुई क्रीम का इस्तेमाल करते हैं, ग्लूटाथियोन से बनी हुई क्रीम का, तो वो उस डैमेज को कम करती है। ठीक है जनाब, जो दिन को आपको सूरज की जो है हीट से जो नुकसान पहुंचते हैं ना आपकी स्किन को, अगर आप इस दौरान ग्लूटाथियोन से बनी हुई क्रीम, जैसे कि केसन की ग्लूटा वाइट क्रीम है, इसको जब आप इस्तेमाल करेंगे तो वो आपका डैमेज जो है वो बिल्कुल खत्म हो जाता है। तो जनाब केसन नेचुरल पाकिस्तान की ये प्रोडक्ट जो कि ग्लूटा रेंज के नाम से मशहूर है, जनाब के केसन के पास ग्लूटा की कंप्लीट रेंज है। आप ग्लूटा व्हाइट क्रीम है, केसन की ग्लूटा व्हाइट फेस वॉश है और केसन का ग्लूटा व्हाइट सोप मौजूद है। तो जनाब आप अपनी स्किन को, स्किन की नरिशमेंट के लिए, अपनी स्किन को बेहतर रखने के लिए गर्मी के अंदर जो है जिस क्रीम का इंतखाब कर सकते हैं जनाब, वो केसन की ग्लूटा व्हाइट क्रीम है। अच्छा जी, ये डे एंड नाइट क्रीम है केसन की, आप कोई भी क्रीम ऐसे इस्तेमाल नहीं की जा सकती जब तक कि आप उसके साथ जो है क्लिंजिंग का कोई पार्ट इस्तेमाल नहीं करेंगे, या तो आप क्रीम लगाने से पहले साबुन इस्तेमाल करेंगे, या फिर आप क्रीम लगाने से पहले जो है सोप का इस्तेमाल करेंगे या फेस वॉश का इस्तेमाल करेंगे। तो जनाब केसन ग्लूटा वाइट कंप्लीट रेंज आपके इलाके में, चाहे आप पहाड़पुर में हैं, डेर इस्माइल खान में हैं, या फिर आप टांग में मौजूद हैं, आपके इलाके में हमारी ये कंप्लीट रेंज पहुंच चुकी है। ठीक है जनाब, और आप दुकानदारों से पता करेंगे कि जनाब ग्लूटा वाइट बहुत सारी कंपनियों के, यहाँ पर बहुत सारे लोग धोखा खा जाते हैं, दुकानदारों के पास और कंपनियों के ग्लूटा वाइट पड़ी होती है। एक सादा बंदा जब जाके ये कहता है कि भाई ग्लूटा वाइट, कोई जाके पूछता है कि भाई ग्लूटा वाइट है, तो वो कह देते हैं जी बिल्कुल ग्लूटा वाइट जो है मौजूद है, तो वो कोई और ग्लूटा वाइट उठा के दे देता है। तो जनाब पहली बात तो ये है कि जब आप मार्केट में जाएं तो सबसे पहले आपने दुकानदार को बोलना है ग्लूटा वाइट, लेकिन केसन वाली ग्लूटा वाइट। ठीक है जनाब, और क्या निशानी है केसन की ग्लूटा वाइट क्रीम की? केसन की जो ग्लूटा वाइट क्रीम है जनाब, उसके दो कलर हैं, दो रंग के अंदर मौजूद है। ठीक है जनाब, एक वाइट और रेड, व्हाइट और रेड का ये कॉम्बिनेशन है कलर स्कीम का, और इसके ऊपर एक लड़की की पिक्चर बनी हुई है जिसका आधा चेहरा जो है वो ब्लैक है और आधा सही है। मतलब ये है कि अगर ऐसा ब्लैक चेहरा भी होगा तो वो व्हाइट हो जाएगा केसन की ग्लूटा व्हाइट क्रीम लगाने से। जो बेसिकली इस क्रीम के अंदर इंग्रेडिएंट है सामीने ग्राम, वो बहुत ही जबरदस्त किस्म के इंग्रेडिएंट्स हैं जो इसके अंदर शामिल किए गए हैं। इसके अंदर नंबर वन तो इसके अंदर मेन जो एक्टिव इंग्रेडिएंट है वो है जनाब ग्लूटाथियोन। ठीक है, ग्लूटाथियोन का बेसिकली जो काम होता है ना, जो ग्लूटाथियोन का काम होता है वो होता है जनाब आपकी स्किन के ऊपर ब्राइटनेस को बढ़ाना, यानी कि आपकी जब ये क्रीम आप इस्तेमाल करेंगे तो आपकी स्किन के ऊपर जो ब्राइटनेस है वो बिल्कुल बढ़ जाएगी, बिल्कुल बढ़ जाएगी जनाब, और आप सांवलेपन से निकल के गोरेपन की तरफ आ जाएंगे। अगर आप ये समझते हैं कि नहीं भाई मेरी स्किन तो गोरी है, मुझे तो ऐसी क्रीम की जरूरत नहीं है कि जो मेरा रंग गोरा करे, मेरे तो चेहरे के ऊपर दाग धब्बे हैं, ये छाइयां हैं, तो जनाब ये भी आपके लिए क्रीम है, क्योंकि जनाब इसके अंदर विटामिन सी है, वो भी एक्टिव इंग्रेडिएंट है, और उसका काम यही होता है कि उसने आपके दाग धब्बों को रिमूव करना होता है और आपकी स्किन को फ्लॉलेस बनाना होता है और झुर्रियों का खात्मा करना होता है। ठीक है जनाब, एक दो दिन पहले की बात है कि एक फीमेल हमारी केसन शॉप के ऊपर आई हुई थी और आंटी थी, यानी क्या, ठीक है ना, तो वो कह रही थी कि बेटा मुझे ना झुर्रियों के लिए, तो मैं उसे कह रहा था कि खाला इस तरह नहीं होता, आंटी बोला था या खाला कुछ भी बोला था, मैंने कहा ओवरनाइट कुछ नहीं होता। ठीक है जनाब, आप ये बोलें कि झुर्रियों के लिए आप क्रीम लेके जाएंगी और आप कहेंगे कि वो 8-10 दिन के अंदर, 15 दिन के अंदर आप, या 1 महीने के अंदर आपकी झुर्रियां खत्म हो जाए, तो ऐसा बिल्कुल भी सीन नहीं होता। ठीक है जनाब, क्योंकि जब आपकी फाइन लाइन्स आती हैं, जब आपकी झुर्रियां जो होती हैं आपकी स्किन के ऊपर आती हैं, तो उसका मतलब ये होता है कि उम्र की बढ़ने के साथ साथ आपके जिस्म के अंदर बहुत सारी चीजें कम होती हैं। ठीक है जनाब, जैसे कि कोलेजन है, ठीक है जनाब। कोलेजन जब आपके जिस्म के अंदर कम होता है तो आपकी स्किन में जो स्मूथनेस होती है ना वो खत्म हो जाती है। आपके पट्टे जो है जवान होते हैं, तब तक तो झुर्रियां नहीं बनती है, लेकिन जैसे पट्टे कमजोर होते हैं स्किन आपकी जो है वीक होती है, और वो वजह होती है कि कॉलेजन नहीं बन रहा आपकी बॉडी के अंदर। ठीक है जनाब। तो उसी कॉलेजन को बढ़ाने के लिए विटामिन सी इस्तेमाल होता है, लेकिन इतने जल्दी ओवरनाइट कुछ नहीं होता है। ठीक है जनाब। उसके लिए आपको महीनों एक चीज इस्तेमाल करनी पड़ती है, तब जाके आपकी झुर्रियां खत्म होती हैं। तो जो लोग भाई फेयरनेस क्रीम को या ग्लूटावाइट से बनी हुई क्रीम को, विटामिन सी से बनी हुई क्रीम को इस्तेमाल करेंगे, लेकिन इन टाइम के साथ उनकी झुर्रियां खत्म होने का सिलसिला जो शुरू हो जाता है, और टाइम के साथ उन्हें पता चलता है कि ये क्रीम उनको रिजल्ट दे रही है। तो जनाब आपकी स्किन को जो है ये सॉफ्ट रखती है, क्योंकि जनाब ये इसके अंदर हाइलुरोनिक एसिड भी मौजूद है जो कि आपकी स्किन को नमी ज्यादा रखता है, आपकी स्किन के ऊपर नमी रहती है और आपकी स्किन बहुत ज्यादा प्यारी रहती है। केसन है जो पाकिस्तान की कंप्लीट रेंज है जनाब ग्लूटा वाइट के नाम से। केसन ग्लूटा वाइट क्रीम, केसन ग्लूटा वाइट फेस वॉश और केसन ग्लूटा वाइट साबन। अच्छा जी, अब मैं आपको बताऊं प्राइस कंपैरिजन क्या है जनाब। केसन किस रेट के अंदर आप लोगों को ग्लूटा वाइट का फॉर्मूला प्रोवाइड कर रही है। मार्केट में अगर आप जाते हैं और ग्लूटा वाइट का फेस वॉश खरीदते हैं तो वो 700 से कम नहीं मिलेगा आपको। ठीक है जनाब। अगर आप क्रीम खरीदते हैं तो वो भी 500 से कम नहीं मिलेगी। अगर आप साबुन ग्लूटा वाइट का खरीदते हैं तो वो भी आपको 450, 400 या 500 से कम बिल्कुल भी नहीं मिलेगा। ये प्राइसेस याद रखिएगा जनाब, और जब बाजार जाएं तो आपने पहले दूसरी कंपनियों के ग्लूटा वाइट के रेट पता करना है। ठीक है जनाब। अच्छा, कुछ कंपनियों के ग्लूटा वाइट मौजूद हैं वो सिर्फ नाइट के लिए हैं। ठीक है जनाब। यानी कि उनकी एबिलिटी ये है कि वो सिर्फ नाइट को इस्तेमाल की जाती है, और उनकी मिकदार भी 17-18 ग्राम होती है। केसन की जो ग्लूटा वाइट क्रीम है यार, मैं कहता हूँ कि जितनी भी यंगस्टर लड़कियां हैं ना, कॉलेज गोइंग स्कूल गोइंग है, जिनकी उम्र 15-18 साल है, ठीक है जनाब, 20 साल के करीब है, वो इस क्रीम को अपना दोस्त बना लें। ये इतनी जबरदस्त क्रीम है, ये इतनी प्यारा फार्मूला है इसका, इतना सेफ फार्मूला है। न्यू बिगिनर्स जो होते हैं, ठीक है जनाब, वो लोग जो नए नए शुरू हो रहे होते हैं और नई नई यानी कि उनको शौक होता है कि स्किन को ब्राइट करना है, तो भाई उनके लिए ये जबरदस्त फार्मूला है, केसन ग्लूटा वाइट डे एंड नाइट क्रीम। अच्छा, तो हमारी दूसरों की प्राइसेस तो मैंने आपको बता दी, आप सोच रहे होंगे भाई अपनी भी बता दे। तो भाई केसन की जो डे एंड नाइट क्रीम जो 30 ग्राम की है, 30 ग्राम इसका वजन है और यह है 350 रुपए की। ठीक है जनाब। दुकानदार छोड़ सकता है 20-30 रुपए आपको, लेकिन रेट इसका 350 है। ठीक है जनाब। अच्छा, दूसरा जो इसका हमारा फेस वॉश है वो है 450 रुपए का। केसन का ग्लूटा वाइट फेस वॉश 450 रुपए का, और केसन का जो क्या कहते हैं ग्लूटा वाइट सोप है जनाब, वो है 250 रुपए का। आपको ये सोप्स की हम बात कर रहे होते हैं अभी, आप लोगों को टांक वालों को धीरे धीरे से समझ आ रही होगी, ठीक है जनाब, लेकिन बहुत सारे लोगों को पहाड़पुर और डेरा के लोगों को पता है कि भी क्या सीन है। तो जनाब इस वक्त कलर आ चुके हैं हमें और ज्वाइन कर चुके हैं। जनाब अस्सलाम वालेकुम।
1: वालेकुम सलाम खलील साहब, शमान भाई कैसे हैं? ठीक ठाक
0: जी, अल्हम्दुलिल्लाह, अल्लाह के शुक्र है। दूसरा दिन है, आप महरूम है हमारे प्रोग्राम से, अल्लाह कैसा रहा है?
1: जी जी, 4:10 पर आपका नेट भरपूर FM 97.4 खत्म हो गया, बस मैं अभी मैंने कहा मैं हाजिरी लगा लूं, लिस्टर को सलाम कर लो टांक और डी खान वाले।
0: अच्छा जी, तो मौसम वाकई खराब है वहाँ पर बहुत ज्यादा,
1: शदीद आंधी चल रही है, जिन भी बारिश भी शुरू हो गई है।
0: अच्छा जी, बारिश भी है, आंधी भी जब होती है फिर तो FM वालों को खतरा पड़ जाता है टावर के ना, तो फिर वो सेफ्टी जरूरी होती है जनाब, है जी?
1: जी, जी जी।
0: अच्छा, तो जनाब आज आप आ ही गए तो अपनी बात पूरी करके जाइएगा। आज हम बात कर रहे हैं केसन की ग्लूटा वाइट रेंज की। ग्लूटा वाइट,
1: अल्लाह जी माशाल्लाह, जबरदस्त है, जबरदस्त ग्लूटा वाइट स्किन को, चेहरे को मतलब है बड़ा ताजगी देती है और साथ चमकाती है, ब्राइटनेस देती है, व्हाइटनेस देती है, बड़ा खुश बंदा खुश खूबसूरत ही लगने लगता है। और हमारे आपने मेरे चेहरे में देखा है बहुत सी चेंज आ गई है माशाल्लाह, और दोस्तों रिश्तेदारों को भी मैंने बांटी है, बहुत ज्यादा सेल की है। अभी ऑर्डर भी खत्म हो गया है, मैं देख रहा हूँ, पता नहीं जैसे ही जितना जल्द होता है कल परसों तक आपकी शॉप पर इंशाल्लाह आकर ऑर्डर भी लेंगे, ग्लूटा वाइट भी लेंगे, शैम्पू भी लेंगे, ऑयल भी लेना है।
0: ठीक है,
1: साथ वो वेट कम्प्लीट कम पच्ची बिल्कुल खत्म हो गए हैं, वो भी दोस्त डिमांड कर रहे हैं, और साथ जो ہماری وہ رات کو جو کریم لگاتا ہوں
0: نائٹ کریم, زعفرانی نائٹ کریم, کیسن کی زعفرانی,
1: زعفرانی ماشاء اللہ اس کا بہترین رزلٹ ہے, بہترین گلوٹا وائٹ اور زعفرانی ماشاء اللہ کریموں میں ٹاپ پر جا رہی ہے. اور باقی ہم نے سب چھوڑ دیے ہیں,
0: سب چھوڑ دیے ہیں, صرف کیسن کی یہ دو کریمیں بھائی آپ کے گھروں میں آ چکی ہیں. کیونکہ
1: الحمدللہ کیسن کمپنی آئی ہے, اللہ تعالیٰ آپ کو بھی ترقی دے, کیسن کمپنی کو ترقی دے, سدا خوش رہے, سلامت, آپ کے لسنر کو بھی سلامت رکھے, شادآباد سب کو, میرا ٹانک والوں ڈی خان کو, دوستوں بہنوں سب کو, بھائیوں کو سلام.
0: ٹھیک ہو گیا جی, بہت شکریہ جناب, بہت شکریہ. اور ہمارے ساتھ جو ہے یہ پہاڑ پور سے ہمارے یوزر بھی ہیں اور ری سیلر بھی ہیں, ٹھیک ہے جناب, یعنی کہ یہ نہ صرف پہلے یہ ہمارے یوزر بنے تھے, مجھے یہ یاد ہے انہوں نے سب سے پہلے ہمارا گو پمپل صابن لیا تھا. ان کی فیملی جو ہے نا نظر حسن کچی کاٹ گڑھ سے, ان کی جو فیملی ہے نا بیسیکلی جو ہے میڈیکل کی فیملی ہے, ان کے رشتے دار وغیرہ, ان کے بیٹے وغیرہ میڈیسن میں ہیں. تو وہ حیران ہو گئے کہ جب ان کے گھر میں یہ پروڈکٹس ہماری گئیں, جیسے ہاضمہ کنٹرول سیرپ گیا اور یہ گو پمپل گیا, تو وہ کہتے یار یہ اتنا زبردست قسم کا سوپ ہے, ہم تو اتنے مہنگی مہنگے دانوں کے لیے کریمیں لیتے تھے, اتنی مہنگی مہنگی جو ہے فیس واش خریدتے تھے, یہ تو 200 روپے کا گو پمپل ہے, اور جو ہے جس بھی بندے کو, بچے کو اس نے یوز کرایا تھا, اس کے دانے جو ہے وہ 2 دن کے اندر وائپ آؤٹ ہو گئے, بالکل ڈرائی ہو گئے, ٹھیک ہے جناب. تو اتنا امیزنگ قسم کا ہمارا گو پمپل کا فارمولا ہے, لیکن آج ہم بات کر رہے ہیں آپ لوگوں کے ساتھ کیسن کی گلوٹا وائٹ رینج کی. بہت ہی امیزنگ قسم کی یہ فارمولیشن ہم لے کے آئے ہیں آپ لوگوں کے لیے, اور یہ لیٹسٹ فارمولیشن ہے, ٹھیک ہے جناب. بھائی کہہ رہے تھے کہ آپ کی گلوٹا وائٹ کریم بھی ہم استعمال کرتے ہیں, ٹھیک ہے جناب, سوری گلوٹا وائٹ کہہ رہا ہوں, جو ہماری زعفرانی کریم ہے جو صرف رات کے وقت لگائی جاتی ہے. لیکن دیکھیے وہ دوسری بات یہ بھی کہہ رہے تھے کہ جتنی بھی کریمیں ہیں ہم نے کریمیں چھوڑ دی ہیں. ہم یہ تو نہیں کہتے کہ ہم سے پہلے کریمیں نہیں تھی, لوگ لگا رہے تھے, لیکن ان کو چوائس جو مل گئی اب کیسن, کیونکہ بھائی یہ جو پروڈکٹس ہوتی ہیں نا, یہ جو پروڈکٹس ہوتی ہیں یہ بڑی رسکی پروڈکٹس ہوتی ہیں, بہت سارے لوگ خریدتے ہیں اور جناب ان کی اسکن خراب ہو جاتی ہے, ٹھیک ہے جناب. یہاں پر ڈیرا اسماعیل خان کے لوگ جو مجھے سن رہے ہوں گے, ایک ہمارا سیل پوائنٹ ہے, کیا نام ہے ان کا, السید بیکرز, ٹھیک ہے جناب, یہ گلی فضل الرحمان والی جو ہے اس کے ساتھ ہی بھائی کے سیٹ اپ پہ بہت بڑی بیکری ہے. تو وہ جب بھی آتے ہیں نا جناب, تو ایک بات کرتے ہیں, وہ میں آپ کو بات ابھی بولتا ہوں, لیکن اس سے پہلے جناب ایک کالر ہے ہمارے ساتھ, ان کو موقع دیتے ہیں. جی السلام علیکم.
2: وعلیکم السلام سر خلیل خان,
0: صحیح کی حال ہے, ٹھیک ٹھاک ہے, شاہجہان, ممبر شاہجہان.
2: جی سر, جی سر, کی حال والے
0: موسم کی میں, صحیح خراب تھی کہ تھوڑے پاس سے.
2: جی سر, بارش تے انو گا جانی تے انو لسا کی گئی تے بس.
0: اچھا جی, یعنی کہ نظام درہم برہم ہے آج, بات تھوڑے پاس سے
2: آج باہر پور ایسے نہیں سکاٹ ہندہ پہ خالی.
0: ہاں بس بند ہو سی ان ٹائم نا, اور ٹرانسمیشن بند تھی میں دی جلے, اتھا حالات ناساز تھی من جنتا بات. تو سا بات سا کو ڈیرے کو سن دے بے بھئی, یا فیلال محروم ہی بے تو سا
2: ایوے سر, او کار رام و رام تو بے تو میں اندازے تو میں کہ کال مرا ہوں ٹائم ہندہ پروگرام دے شروع ہو سی.
0: اچھا جی, مہربانی, شکریہ. اچھا آج اس طرح گال کرنے بیٹھے ہیں, صحیح کیسن دھیک پروڈکٹ ہے, شاید تو سا کو جان دے وہ میں نہ رسیندہ دیکھو پتہ لگ دے تو سا مجھے بے یا نہیں, جیندہ ڈبا چٹا بھی ہے تے نال رنگ تھوڑا جی رتا بھی ہے, کیری کریے میں ساری ہو
2: چٹا بھی ہے تے رتا بھی ہے.
0: ہاں دو رنگ ہی نو ڈبی دے بیچ استعمال یاد آ گئے نا, سہی گال کرنے بیٹھے ہیں بھائی, گلوٹا کیسن ہی واحد کمپنی جہاں کو تر شیا, یعنی کہ فیس واش, صابن, کریم, بالکل استعمال کی لگی سارا یہ فارمولا بالکل یہ جدید دور دا جدید فارمولا کریم
2: بہت پیارا فارمولا بہت کریم بڑی اچھی کریم بھی اچھا ہے سوپ بھی اچھا ہے
0: تری شیا گلوٹا دے زبردست ٹانک لگو اکسو بھج کے گنو یا فی الحال سوچو فرق لگ رہا سی اگر انہوں نے کریم تبدیل کی اپنی کیسن دی گلوٹا وائٹ کریم اگر شروع کی تو فرق لگ سی پہلے ہفتے دے اندر اندر
2: بالکل میں خوبصورت کیا چیز لگائی
0: نے کیا چیز لگائی ہے آپ لوگوں نے پھر انہوں نے آپ نے پھر ضرور بتانا ہے کہ کیسن کی گلوٹا وائٹ کریم لگائی ہے جی
2: ਬਿਲਕੁਲ ਹੀ ਨਹੀਂ ਗੱਲ ਹੈ ਸਰ, ਉਹਨਾਂ ਕੋਲ ਆਖਦੇ ਕਿ ਬਿਲਕੁਲ ਉਹਨਾਂ ਨੂੰ ਦਰਖਾਸਤ ਕਰੇ ਨੇ ਇੱਕ ਦਫ਼ਾ ਗਿਨੋ ਤੇ ਬਸ,
0: اور وہی لوگ آ رہے ہیں بھائی جو ہماری پروڈکٹس کو یوز کر چکے ہیں, کیسن گلوٹا وائٹ, کیسن گلوٹا وائٹ اور کیسن گلوٹا وائٹ پرمانینٹ وائٹنگ کا خواب بھائی آپ کا پورا ہو سکتا ہے. پرمانینٹ وائٹنگ کا خواب ہم آپ کا پورا کر سکتے ہیں اگر آپ ہماری یہ پروڈکٹ استعمال کرتے ہیں, ٹھیک ہے جناب. اور یہ کریم آپ کی کوئی ہفتہ نہیں چلنے والی, ٹھیک ہے جناب. آپ جتنی بھی کریمیں خریدتے ہیں وہ ایک ہفتہ چلتی ہیں یا 10 دن چلتے ہیں, یہ کریم آپ کی 15 سے 20 دن چلے گی. آپ لوگوں کے لیے بہت زیادہ بچت ہے. ایک اور پیارے دوست آ چکے ہیں جناب, السلام علیکم.
3: وعلیکم السلام, سے بہت بہت شکریہ
0: جناب سعید الرحمان. پیارا تا کیسن بنائے ہیں جی, پیارا تا کیسن بنائے ہیں جی. لوگ تو انہوں نے سامنے جلے باندھے ہوئے تو آدھے کہ بھائی یہ کیسے لائی ہوئے تھے والا, اتنے وال کالے کیویں تھی گن تہاڈے.
3: جی جی بالکل ہی گل ہے تے ائے حقیقت من جمعے دی دیوار ہے. اج تے میں کیسن جڑا فاس کریم ہے اون دے صابن نال داتا کھڑا ہوندا جڑا صابن نال لیتا.
0: اچھا کیسن کیڑے صابن نال دھوتے کھڑے ہوئے سی دھاتے کھڑے گلوٹا وائٹ صابن جی رہے تارے کوٹ دولت ماشاء اللہ پہنچو ہے. جی جی میں کہ کیسن دا گلوٹا وائٹ صابن جی رہے او ٹانکی چی پہنچا ہوا ہے میں کہ. ہلو, اچھا جی جگہ چینج کر کے جناب کال کریں گے ہمیں, اور ان کے ساتھ تو مزہ آتا ہے گپ شپ کرتے ہوئے, اور مجھے ان لوگوں کے ساتھ بہت مزہ آتا ہے بھائی جو میرے پروڈکٹ یوز کر چکے ہوتے ہیں, ریئل اور آنیسٹ ریویوز ہوتے ہیں, آنیسٹ فیڈ بیک ہوتا ہے ان کے پاس. جی السلام علیکم. جی الحمدللہ بالکل ٹھیک ہیں جناب. ماسٹر فتح اللہ ہمارے ساتھ ٹانک سے موجود ہیں. کیسے محترم, ٹھیک ہیں آپ, خیریت سے ہیں؟ موسم کیسا ہے آج ٹانگ میں, بارش ہو رہی ہے یا ختم ہو گئی ہے یا ہونے والی ہے, کیا سین ہے؟ بارش ہو رہی ہے میں نے کہا. آپ کی آواز
2: ہو گیا.
0: اچھا بجلی کا نظام کس وقت ہوئی؟ اچھا یعنی کہ یہی والا سین جو ہے ابھی ڈیرس مل خان محفوظ ہے, ابھی تک کوئی آندھی نہیں, بس آواز چل رہی ہے تھوڑی بہت.
2: نہیں نہیں ادھر بہت تیز ہوا تقریباً, ہم جب نکلے تو
0: چلو اللہ پاک آسانی والا معاملہ فرمائے اور رحمت والے سارے بارشیں اور ساری چیزیں. اور آپ خیریت سے ہیں؟ بالکل جی ٹھیک ٹھاک ہیں. میں نے کہ کل اسد انکل نے بھی کال کی تھی اور انہوں نے بھی کہا تھا کہ بھائی مجھے بھی کوئی کراماتی چیز لگی ہے کیسن کا شفا درد. دو تو شہادتیں ہماری جو ہے ٹانگ سے موصول ہو چکی ہیں شفا درد. اچھا جی, تو ان کی شہادت کو سنتے ہوئے آپ کو فیل ہوا کہ واقعی یہ دو بڑی شہادتیں ٹانگ سے جا رہی ہیں لوگوں کے لیے؟
2: بالکل جی بالکل جی.
0: تو جناب لسنر سن رہے ہوں گے ٹانگ کے جتنے لوگ بھی ہیں, بھائی پروڈکٹ تو ہماری ساری ریزلٹ والی ہیں لیکن یہ شہادتیں جب آتی ہیں تو پھر اور زیادہ مزہ آ جاتا ہے. تو ہماری یہ جو
2: بالکل
0: یہ جو کریم ہے گلوٹا وائٹ کی یا صابن ہے یا فیس واش ہے, اس کو بھی آپ لوگوں نے ضرور ٹرائی کرنا ہے. آپ نہیں چھوڑ پائیں گے جب ایک دفعہ ان کو خریدیں گے. اچھا جی ٹھیک
2: ہے,
0: کریم بھی لائے ہیں. چلو ٹھیک ہے ٹھیک ہے جناب, بہت شکریہ. اور کچھ کہیں گے محترم؟
2: سلام اور دعا, اللہ خیر.
0: چلو جی اللہ پاک خیر کرے سب کو, سلام. اور یہ بھی یہ کسٹمر ہمارے بن چکے ہیں ماشاء اللہ ٹانگ کے اندر, اور یہ پہلے کالر بھی تھے ہمارے, اور ماشاء اللہ یہ کیسن کے اوپر ان کی بسم اللہ شروع ہے. تو ٹانگ والوں آپ بھی کیسن کے اوپر بسم اللہ کیجیے, اور آپ لوگوں کے لیے ہم نے بسم اللہ پیکج دیا آپ لوگوں کو کہ آپ 1000 روپے کی چیزیں خریدیں کیسن کی. جیسے کہ میں آپ کو اکثر بولتا ہوں کہ 1000 روپے میں کیا کیا آئے گا, تو 1000 کے اندر آئل بھی آئے گا, شیمپو بھی آئے گا اور کریم بھی آئے گی, ٹھیک ہے. چاہے آپ گلوٹا وائٹ کریم